0: روپے کے معاہدے پر دستخط کیے ہیں. تمل ناڈو، پڈوچیری اور مغربی بنگال کے 5 اسمبلی حلقوں اور آسام میں ناگاؤں لوک سبھا سیٹ کے ضمنی چناؤ کی پولنگ پرامن طور پر مکمل ہو گئی. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.
1: خبریں انتظار آکاشوانی دہلی کا نام اسما بن اتبن میری میں کدیو آکاشوانی کرگل ان وقت پوسنے بجارگون منٹ سمچے سوسک نیل مدد شینا پروگرام پونر پروگرامہ سرطان سے پھرچو خان پین مختار زاہد بڑگامی
2: ₹8,000 प्रॉफिट पाइए. ये देखिए प्रूफ का स्क्रीनशॉट.
3: वाओ, स्क्रीनशॉट का प्रॉफिट असली है या सिर्फ स्क्रीन पे? व्हाट्सएप या टेलीग्राम इन्वेस्टमेंट ग्रुप्स में फेक प्रॉफिट्स और स्मॉल रिवॉर्ड से ट्रस्ट बनाया जाता है, फिर इन्वेस्टमेंट बढ़ता जाता है. इसलिए
4: हमेशा पूछो WHY. Y कहता है कैप्टन Y ऑफ SBI,
3: आपका साइबर रक्षक.
5: तो शुरू करें इन्वेस्टिंग का पार्ट.